FM 101.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला दिउँसोको ठीक 2:30 भइरहेछ र अब भने यहाँलाई मनोरञ्जन गराइरहेछौ। प्रथमा यो आधुनिक गीतबाट

निर्णयले सुन्नुभयो सुनिता गजमेरको आवाजलाई, जसमा शब्द रहेको थियो मानसिंह मोक्तानको अनि संगीत सूरज मोक्तानको। र अब अघिल्लो साङ्गीतिक कोशीले यहाँ समक्ष राख्न गइरहेछु सुदेव वाइबाको आवाजमा, जसमा शब्द रहेको छ शरण राईको अनि संगीत गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल भीएलपीजीएम V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यस्ता एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग द्विपक्षीय वार्ताको साथै वर्तमान वैश्विक परिदृश्यबारे पनि व्यापक छलफल गर्नुहुनेछ। दुवै देशहरूको बीच आज धेरै महत्वपूर्ण सम्झौताहरू हुने पनि सम्भावना छ। दुवै नेताले धेरै विषयहरूमा आफ्नो विचार साझा गर्नुहुनेछ। आजको भेटवार्ताले भारत इटलीको मित्रतालाई अझ बढ़ावा दिने बताइएको छ। दुई देशहरूबीच द्विपक्षीय सम्बन्धहरूको महत्वलाई दर्शाउनको निम्ति रोममा धेरै कार्यक्रमहरूको आयोजना गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीका साथ हुने बैठकलाई लिएर आफू उत्सुक रहेको बताउनु भएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, उहाँहरूबीच वार्तालापमा मुख्यतया भारत इटली सम्बन्धलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गरिनेछ। सोशल मीडिया पोस्टमा श्री मोदीले रोम पुगेपछि उहाँले प्रधानमन्त्री मेलोनीसित रात्रिभोजमा भेट्ने अवसर पाएको र त्यसपछि प्रसिद्ध कोलोसियमको भ्रमण गरेको बताउनुभयो। उहाँले दुवै नेताहरूले कैयन विषयमा आआफ्ना विचारहरू साझा गरेको पनि बताउनुभयो। यसैबीच एक अन्य पोस्टमा प्रधानमन्त्रीले हिज साँझ रोममा प्राप्त न्यानो स्वागतको लागि इटलीमा रहेका भारतीय समुदायलाई धन्यवाद दिनुभयो। श्री मोदीले भारतप्रति उनीहरूको गहिरो स्नेह र भारत इटली सम्बन्धलाई सुदृढ पार्ने उहाँको प्रतिबद्धता साँच्चै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय समुदायले विश्वभरि देशलाई लगातार गौरवान्वित गरिरहेको छ। भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो सम्बन्ध निर्णायक मोडमा पुगेको छ। दुई नेताले भन्नुभएको छ, वैश्विक व्यवस्थामा गहिरो परिवर्तनबाट भइरहेको समयमा भारतीय इटली साझेदारी उच्चतम राजनीतिक र संस्थागत स्तरमा नियमित आदान प्रदानद्वारा निर्देशित छ। उहाँहरूले भन्नुभयो, दुई देशको आर्थिक गतिशीलता, सामाजिक रचनात्मकता र शताब्दी पुरानो सभ्यतागत ज्ञानको संयोजनले साझेदारीलाई एक नयाँ आयाम दिइरहेको छ।
2: प्रधानमन्त्री नरेन्द्र मोदी आज क्विरिनल प्यालेसमा इटली के राष्ट्रपति सर्जियो मत्तारेला से मुलाकात करेंगे, जहां उन्हें गार्ड ऑफ ऑनर प्रदान किया जाएगा। आज के कार्यक्रमों में प्रतिनिधि मंडल स्तरीय वार्ताएं, प्रेस वक्तव्य, समझौता ज्ञापनों का आदान प्रदान, द्विपक्षीय बैठकें और खाद्य एवं कृषि संगठन का दौरा शामिल है। प्रधानमंत्री मोदी मोरस निग्रा ब्लैक मलबरी का पौधा भी लगाएंगे। ये एक ऐसी प्रजाति है जो अपने पाक, औषधीय और सांस्कृतिक महत्व के कारण भारत और इटली को प्रतीकात्मक रूप से जोड़ती है। रोम से सुपर्णा भाटिया।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीका प्रसिद्ध चित्रकार जियान पाओलो टोमासेटीद्वारा भारतीय संस्कृतिमाथि गरिएको कार्यको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत श्री मोदीले बताउनुभयो, कलाकारले इटलीको रोम भ्रमणका क्रममा वाराणसीमा आधारित आफ्नो विशेष चित्र प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो, श्री टोमासेटीको भारतीय संस्कृतिप्रतिको प्रेम 4 दशकभन्दा पुरानो हो। उहाँले जानकारी दिनुभयो कि चित्रकारले सन् 1980 दशकमा वैदिक संस्कृति सम्बन्धी पुस्तकहरूका लागि चित्र बनाएर आफ्नो करियर शुरू गरेका थिए। प्रधानमन्त्रीले थप भन्नुभयो कि सन् 2008 देखि 2013 बीच श्री टोमासेटीले महाभारतमा आधारित 23 विशाल चित्रहरूमा काम गरेका थिए। अर्को पोस्टमा प्रधानमन्त्री मोदीले भारतीय नृत्य शैलीप्रति 5 इटालियन कलाकारहरूको प्रेमको पनि प्रशंसा गर्नुभयो। उहाँले भारतीय नृत्य शैलीहरूले विश्वव्यापी रूपमा लोकप्रियता हासिल गरिरहेको देख्दा खुशी लागेको बताउनुभयो। साथै भारतीय संगीत इटालीमा निकै लोकप्रिय हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले जानकारी दिनुभयो, हिज साँझ रोममा आयोजित सामुदायिक स्वागत समारोहमा 5 इटालियन कलाकारहरूले हम्स ध्वनि प्रस्तुत गरेका थिए। देशले आत्मनिर्भर भारत पहल अन्तर्गत स्वदेशी रक्षा क्षमताहरू सुदृढ पार्ने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल यूएलपीजीएम V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। यो देशको रक्षा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो।
3: ये परीक्षण आंध्र प्रदेश में कुरनूल के पास डीआरडीओ की टेस्ट रेंज में एयर टू ग्राउंड और एयर टू एयर दोनों तरह से किए गए। इस दौरान मिसाइल प्रणाली को एक एडवांस्ड इंटीग्रेटेड ग्राउंड कंट्रोल सिस्टम के माध्यम से संचालित किया गया। इन परीक्षणों से विभिन्न परिस्थितियों में मिसाइल की सटीक मारक क्षमता, विश्वसनीयता और प्रभावशीलता प्रदर्शित होती है। इस मिसाइल को हैदराबाद के रिसर्च सेंटर इमारत ने डीआरडीओ के साथ मिलकर विकसित किया है। पूरी तरह से स्वदेशी रूप से निर्मित ये मिसाइल आत्मनिर्भर भारत पहल की बढ़ती उपयोगिता को दर्शाती है। इससे देश के भीतर रक्षा प्रणाली को और सुदृढ़ करने में सहायता मिलेगी। विजयवाड़ा से अल्लू मुरली की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: रक्षा मन्त्री राजनाथ सिंहले यूएलपीजीएम V3 मिसाइलको सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान तथा विकास संगठन, सार्वजनिक क्षेत्रका उपक्रम, रक्षा सह उत्पादन साझेदारहरू र उद्योग जगतको सराहना गर्नुभएको छ। उहाँले ट्याङ्क रोधी भूमिकाको लागि हावाबाट जमिन मोडमा र ड्रोन हेलिकप्टर र अन्य हवाई लक्ष्यहरू विरूद्ध हावाबाट हावा मोडमा यसको प्रभावकारिताको बारे पनि जानकारी दिनुभयो। श्री सिंहले यसलाई रक्षा क्षेत्रमा आत्मनिर्भरताको दिशामा एक रणनीतिक उपलब्धि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
6: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय उपभोक्ता मामिला मन्त्री प्रह्लाद जोशीले भन्नुभएको छ, सरकार स्मार्ट विनियमन र उत्तरदायी शासनको माध्यमले बजारमा निष्पक्षता बढाएर नियामक बोझ कम गर्न प्रतिबद्ध छ। विश्व मापन दिवस 2026 अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै श्री जोशीले कानूनी मापनलाई उपभोक्ता विश्वास र उद्योग शुद्धताको आधार बनाउनुपर्ने आवश्यकतामाथि जोड़ दिनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय उत्पादहरूको गुणस्तर विश्वव्यापी र पर्यावरण अनुकूल हुनुपर्छ भन्ने परिकल्पना गर्नुभएको छ। उहाँले भन्नुभयो, सरकार राष्ट्रिय कानूनी मापन पोर्टल विकसित गर्ने दिशामा काम गरिरहेको छ। सर्वोच्च न्यायालयले जनगणना 2027 अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई आज खारेज गर्यो। अदालतले यो मुद्दा सरकारको नीतिगत क्षेत्राधिकारभित्र पर्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको पीठले भनेको छ, सरकारले पछौटी वर्गहरूको कल्याणकारी उपाय गर्न को निम्ति उनीहरूको संख्या जान्न महत्वपूर्ण छ। पीठले यस्तो तथ्याङ्क संकलन गर्दा कुनै हानि नभएको बताउँदै यस विषयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज सियोलमा दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु बैकसित भेट गर्नुभयो। दुई नेताहरूले क्षेत्रीय शान्ति, स्थिरता र प्राविधिक सहयोगप्रति आफ्नो साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले भारत दक्षिण कोरिया रक्षा उद्योग र रणनीतिक सहयोगलाई अझ सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। सोशल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो, यस अत्यन्त उपयोगी बैठकमा दुवै देशले रक्षा साइबर सहयोगलाई बढ़ावा दिनका लागि सम्झौताहरू आदान प्रदान गरे। यो सम्झौता पत्र भारतको राष्ट्रिय रक्षा महाविद्यालय, कोरिया राष्ट्रिय रक्षा विश्वविद्यालय र संयुक्त राष्ट्र शान्ति स्थापना सहयोग बीच हस्ताक्षर भएको थियो। रक्षा मन्त्रीले दुई देश बीचको विशेष रणनीतिक साझेदारीलाई सुदृढ पार्न आफू इच्छुक रहेको बताउनुभयो। यसअघि श्री राजनाथ सिंहले राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा रहनुहुनेछ। यो उहाँको पहिलो भारत भ्रमण हुनेछ। अमेरिकी विदेश विभागले जानकारी दिए अनुसार श्री रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ। नयाँ दिल्ली स्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने बताएको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र अमेरिका सामेल छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना फ्रान्समा आयोजना हुने G7 शिखर सम्मेलनमा भाग लिनुहुनेछ। पश्चिम एसिया संघर्षलाई लिएर अमेरिका र धेरै युरोपेली सहयोगीहरूबीच बढ्दो तनावको बीच ट्रम्पले शिखर सम्मेलनमा भाग लिनुहुनेछ। व्हाइट हाउसका एक अधिकारी अनुसार दक्षिण पूर्वी फ्रान्सको एभियन लेस बेसमा 15-17 जूनसम्म आयोजना हुने शिखर सम्मेलनमा एआई, व्यापार, महत्वपूर्ण खनिज र विश्वव्यापी सुरक्षा जस्ता मुद्दाहरूमा छलफल हुनेछ। अमेरिका, फ्रान्स, जर्मनी, इटली र ब्रिटेन लगायत प्रमुख युरोपेली साझेदारहरूबीच इरानप्रति भिन्न भिन्नै दृष्टिकोणलाई लिएर उत्पन्न तनावपूर्ण सम्बन्धबीच यो शिखर सम्मेलन हुन गइरहेको छ। चीनका राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले आज बेजिङमा द्विपक्षीय सम्बन्ध, इरान युक्रेन संघर्ष तथा अन्तर्राष्ट्रिय व्यापार लगायत प्रमुख विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुभयो। चीनको विदेश मन्त्रालयले जनाएको छ कि यस वार्ताले बेजिङ र मस्को बीचको रणनीतिक साझेदारीलाई अझ मजबूत बनाउनेछ तथा संयुक्त राष्ट्रसंघ, ब्रिक्स जस्ता मञ्च मार्फत समन्वय बढाइनेछ। दुवै देशले व्यापार, ऊर्जा र सुरक्षामा बढ्दो सहकार्यबारे पनि प्रकाश पारे, जस अन्तर्गत द्विपक्षीय व्यापार 2,000 अर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ। जानकारी गराइन्छ कि यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको केही समयपछि भएको हो, जहाँ उहाँले सी जिनपिङसँग क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल गर्नुभएको थियो। नाइजेरिया र अमेरिकाको संयुक्त सैन्य अभियानमा इस्लामिक स्टेटका 175 आतंकवादी मारिएका छन्। नाइजेरियाली सेनाका प्रवक्ता रमाइला उबाले बताए अनुसार अभियानको क्रममा संयुक्त हमलामा चौकी, हतियार, डिपो, रसद केन्द्र, सैन्य उपकरण र आतंकवादी गतिविधिहरूलाई मद्दत दिने वित्तीय नेटवर्कको मुख्यालयहरू पनि ध्वस्त पारेका छन्। कांगोमा इबोला भाइरसको प्रकोपबाट मृत्यु हुनेहरूको संख्या बढेर 136 पुगेको छ। स्वास्थ्य मन्त्री रोजर काम्बाले यो जानकारी दिनुभएको हो। काम्बोका स्वास्थ्य अधिकारीहरू अनुसार देशमा 543 संदिग्ध मामिलासहित 32 संक्रमणको पुष्टि गरिएको छ। छिमेकी देश युगाण्डामा पनि 2 मामिला भेटाइएका छन्। मौसम विभागले यस साता उत्तर पश्चिमी र मध्य भारतमा लूको पूर्वानुमान गरेको छ। दिल्ली, पंजाब, हरियाणा, चण्डीगढ, ओडिशा, छत्तीसगढ, राजस्थान, तेलंगाना र उत्तराखण्डमा आगामी 4 दिनसम्म लूको स्थिति रहने सम्भावना छ। असम, मेघालय, केरल माहे पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी, कराईकल तथा अण्डमान र निकोबार द्वीप समूहमा भोलिसम्म भारी वर्षा हुन सक्ने सम्भावना जताइएको छ।
7: चंडीगढ़ स्थित मौसम विभाग के डायरेक्टर सुरेंद्र पाल ने आकाशवाणी को बताया कि आने वाले 3-4 दिनों में मौसम शुष्क रहेगा और तापमान बढ़ेगा। दोनों राज्यों के पश्चिमी जिलों में लू की स्थिति रहेगी। पंजाब में ये जिले अमृतसर, फिरोजपुर, तरनतारन, मानसा, संगरूर, बठिंडा और मुक्तसर होंगे और हरियाणा में हिसार, रोहतक, झज्जर, भिवानी, गुरुग्राम और फरीदाबाद में सबसे ज्यादा गर्मी महसूस होगी। पिछले 24 घंटों में पंजाब में फरीदकोट 47.3 डिग्री सेल्सियस और हरियाणा में रोहतक 46.9 डिग्री सेल्सियस तापमान के साथ सबसे गर्म जिले रहे। राजेश बाली, आकाशवाणी समाचार, जलंधर।
1: युट्युबमा एट एआईएल कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ट एरियल व्हीकल लन्स प्रिसिजन गाइडेड मिसाइल VLPGM V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यसलाई एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
8: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारत नर्वे सम्बन्धले बढावा पायो। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार आफ्नो 5 राष्ट्र भ्रमणको चौथो चरणमा ओस्लो पुग्नुभयो, जुन 4 दशकभन्दा बढी समयपछि भारतीय प्रधानमन्त्रीको नर्वे भ्रमण हो। भारत र नर्वे बीचको घनिष्ठ सम्बन्धको प्रतीकात्मक विशेष इशारामा ओस्लो विमानस्थलमा आइपुग्दा श्री मोदीलाई प्रधानमन्त्री स्टोरले न्यानो स्वागत गर्नुभयो र औपचारिक गार्ड अफ अनर प्रदान गर्नुभयो। नर्वेली र भारतीय समुदायले संयुक्त भारतीय संगीत र नृत्य प्रदर्शनको साथ भव्य स्वागत गरे। यो भ्रमण प्रधानमन्त्रीको यूएई, नेदरल्यान्ड्स, स्वीडन, नर्वे र इटली भरि व्यापक कूटनीतिक पहुँचको एक हिस्सा थियो, जसको उद्देश्य बढ्दो भू राजनैतिक अनिश्चितता र आर्थिक पुनः संरचनाको बीचमा भारतको विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु थियो। प्रधानमन्त्रीले ओस्लोमा नर्वेका प्रधानमन्त्री श्री जोनास गहर स्टोरसँग द्विपक्षीय वार्ता गर्नुभयो। नेताहरूले भारत नर्वे सम्बन्धको पूर्ण स्पेक्ट्रमको समीक्षा गरे, जसमा व्यापार र लगानी, भारत ईएफटीए व्यापार र आर्थिक साझेदारी सम्झौता टीईपीए को अनुगमन, जलवायु अनुसन्धान र उच्च शिक्षा, आर्किटेक्ट र ध्रुवीय सहयोग, अन्तरिक्ष र प्रतिभा गतिशीलता समावेश थियो। उनीहरूले दिएको 15 हरित वृद्धि प्रतिको आफ्नो साझा प्रतिबद्धतालाई जोड़ दिँदै सम्बन्धलाई हरित रणनीतिक साझेदारीमा उचाल्न सहमत भए। दुवै नेताहरूले आर्थिक र व्यावसायिक साझेदारीलाई बढ़ावा दिन ठूलो सम्भावना रहेकोमा सहमत भए। प्रधानमन्त्रीले भारतमा नर्वेली उद्यमहरूद्वारा ठूलो लगानीको स्वागत गर्नुभयो। दुई नेताहरूले 2030 भारत र नर्वे बीचको वर्तमान व्यापारको मूल्य दोब्बर गर्ने लक्ष्यलाई जोड़ दिएर व्यापार प्रतिनिधिहरूलाई टीईपीए अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानी प्रतिबद्धता पूरा गर्न र भारतमा 10,00,000 रोजगारी सृजना गर्न क्षेत्रहरूमा गतिशील सम्बन्ध स्थापना गर्न प्रोत्साहित गरे। नेताहरूले समुद्री पारिस्थितिक प्रणाली संरक्षण, जहाज निर्माण, हरित दुवानी, सुरुङ र पूर्वाधार, अन्तरिक्ष, एआई, रोबोटिक्स, साइबर सुरक्षा, समुद्री यात्री प्रशिक्षण, मत्स्यपालन र जलचर सहित नीलो अर्थतन्त्रमा सहयोगलाई गहिरो बनाउन आफ्नो टोलीलाई जिम्मेवारी दिए। उनीहरूले यूएनसीएलओस सिद्धान्तहरूलाई पुनः पुष्टि गरे र इण्डो पेसिफिक ओशन इनिसिएटिभमा नर्वेलाई सामेल हुनमा स्वागत गर्नुभयो। प्रधानमन्त्री मोदीले जुन 2026 फ्रान्समा आयोजना हुने भारत इनोभेटिभ 2026 भाग लिन नर्वेलाई आमन्त्रित गर्नुभयो। उहाँले दुई देशहरूबीच स्टार्टअप इनोभेसन हब र ग्रीन इनोभेसन हास्यकथन स्थापना गर्ने सुझाव पनि दिनुभयो। वातावरण र नवीकरणीय ऊर्जामा सहयोगलाई जोड़ दिँदै नेताहरूले कार्बन क्याप्चर, उपयोग र भण्डारण, अपटीय हावा र भारतमा स्वच्छ ऊर्जा परियोजनाहरूमा नर्वे द्वारा ठूलो लगानी जस्ता विशिष्ट प्रविधिहरूमा थप सहकार्यको लागि आह्वान गर्नुभयो। नेताहरूले वातावरणीय रूपमा जिम्मेवार अभ्यासहरूलाई पुनः पुष्टि गर्दै आर्किटेक्टमा ध्रुवीय अनुसन्धान र रसदलाई बलियो बनाउन सहमत भए। उनीहरूले नवीकरणीय ऊर्जा, महासागर, जलवायु, स्वास्थ्य, महत्वपूर्ण खनिजहरू, उदयमान प्रविधिहरू र आईटी सहित अनुसन्धान र नवप्रवर्तनमा संयुक्त कार्यमा जोड दिए। उच्च शिक्षामा उनीहरूले संयुक्त डिग्री कार्यक्रमहरू, योग्यताको पारस्परिक मान्यता र विद्यार्थी र संकायको गतिशीलता अन्वेषण गर्न सहमत भए।
9: आकाशवाणी सिलगढी अनुष्ठान सुनछेन मिडियामा 421.9 मिटार अर्थात 711 किलोहर्ज एवं न्यूज अन एआईआरएफ। এখন গান পরম্পরা অনুষ্ঠানে শুনবেন খেয়াল, পরিবেশন করবেন পণ্ডিত অমিয় রঞ্জন বন্দ্যোপাধ্যায়, শিল্পী রাগ মুলতান পরিবেশন করবেন।

0: प्रथम मुख्य समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा एम्स, आईआईटी, आईआईएम र क्यान्सर अस्पतालको निर्माण गरिने बताउनु भएको छ। मुख्यमन्त्रीले दार्जीलिङ पहाड़को गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएका भ्रष्टाचारहरूको जाँच गरिने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले 25-60 वर्ष आयु वर्गका महिलाहरूका लागि प्रत्येक महिना 3,000 रुपियाँको आर्थिक सहायता दिने अन्नपूर्ण योजना 1 जूनदेखि शुरू गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ अनि महासचिव रोशन गिरीसित आगामी 25 मईमा भेटवार्ता गर्ने जानकारी विमल गुरुङले दिनुभएको छ अनि कालेबुङका महकुमा शासक श्री सौम्य घोषले कालेबुङ नगरपालिकाको प्रशासनिक अधिकारीको रूपमा आज पदभार ग्रहण गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज सिलगढ़ी स्थित उत्तरबंग सचिवालय उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक समीक्षा बैठक गर्नुभयो। उहाँले बैठकमा उत्तर बंगालको समग्र विकास उहाँको सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। बैठकमा उत्तर बंगालका 5 जिल्लाहरू दार्जीलिङ, कालेबुङ, जलपाइगुड़ी, अलिपुरद्वार र कुचबिहारका पुलिस प्रशासनका अधिकारीहरू सामेल थिए। यस बैठकमा क्याबिनेट मन्त्रीहरू दिलीप घोष तथा निशित प्रमाणिक, मुख्य सचिव मनोज अग्रवाल विशेष रूपमा उपस्थित थिए। बैठकमा मुख्यमन्त्रीले आगामी मनसून कालमा हुने वर्षाको कारण पहिरो र बाढ़ीका खतराहरूको सामना गर्न राहत र बचाव तयारीहरू गर्ने आदेश दिनुभयो। उहाँले विगतको टीएमसी सरकारमा मारिएका भाजपा कार्यकर्ताहरूको परिवारलाई सरकारी नोकरी दिने प्रक्रिया शुरू गर्न निर्देश पनि दिनुभयो। उहाँले पश्चिम एशिया संघर्षद्वारा उत्पन्न परिस्थितिहरूको सामना गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको पेट्रोल डिजिट कटौतीको आह्वानमाथि पनि जोड़ दिनुभयो, जसमा प्रधानमन्त्रीले जनसाधारण तथा सरकारी अधिकारीहरूले पनि वाहन साझा गरी कार्यालय आउने जाने आग्रह गर्नुभएको छ। मुख्यमन्त्रीले अधिकारीहरू वाहन साझा गरी आएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले नारी सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन भनी अधिकारीहरूलाई बताउनुभयो। उहाँले भन्नुभयो, विगतको टीएमसी सरकारमा चलेको कटमनी, सिन्डिकेट, तोलाबाजी, कमिशनखोरी, भ्रष्टाचार संस्कृतिको अन्त भएको छ। उहाँले अब स्वच्छ, पारदर्शी, जनहितैषी प्रशासन संस्कृतिको उदय भएको बताउनुभयो। उहाँले राज्य देशको सुरक्षालाई सर्वोपरि ठान्दै प्रशासनिक अधिकारीहरूलाई देश विरोधी गतिविधिहरूप्रति कड़ा नजर राख्न पनि भन्नुभयो। प्रशासनिक बैठक अघि उहाँले सिलगढ़ी पार्टी कार्यालयमा आयोजित स्वागत समारोहमा भाग लिनुभयो। स्वागत समारोहमा बोल्दै मुख्यमन्त्रीले उत्तर बंगालको विकास कार्यलाई तीव्र गति दिने भन्नुभयो। उहाँले प्रत्येक महिना उत्तर बंगालको भ्रमणमा आउने वाचा पनि गर्नुभयो। उहाँले उत्तर बंगालमा एउटा एम्स, एउटा आईआईटी, एउटा आईआईएम र एउटा क्यान्सर अस्पतालको निर्माण गरिने वाचालाई दोहोर्याउनुभयो। दार्जीलिङ, कालिम्पोङ अनि जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार यी मध्ये एउटाको निर्माण गरिने भन्नुभयो।
1: मैं यहाँ घूमने नहीं आऊंगा, काम करने के लिए आऊंगा और ज्यादा बात भी नहीं बोलूंगा, ज्यादा काम करूंगा। और जो हमारा नॉर्थ बंगाल का मिनिस्टर बना है, उन्होंने उत्तर कन्नड़ में हर हफ्ते में पूरे 9 से 11 बजे तक जनता दर्शन करेगा। 11 बजे से 1 बजे तक हर प्रोग्राम का रिव्यू करेगा एमपीए में लेकर एडमिनिस्ट्रेशन के साथ लेकर 2 बजे से 4 बजे तक सब एमपीए में लेकर साथ हर हफ्ता मीटिंग करके उत्तर बंगाल में हर स्कीम को इम्प्लीमेंट करने का काम भारतीय जनता पार्टी का सरकार।
0: उहाँले दार्जीलिङ पहाड़को गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएका भ्रष्टाचारहरूको जाँच गरिने कुरा पनि भन्नुभयो।
1: पहाड़ जीटीए में जो धांधली हुआ उसको इन्वेस्टिगेशन के द्वारा सब चोर को शिकंजा करने का काम हमने करे।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारतीय जनता पार्टी सरकारको सर्वोच्च प्राथमिकता उत्तर बंगालको सर्वाङ्गीण विकास रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, विकास परियोजनाहरूको समीक्षा गर्न र सरकारी योजनाको प्रभावको निगरानीका लागि प्रत्येक महिना उहाँले एकपटक उत्तर बंगालको भ्रमण गर्नेछन्। मुख्यमन्त्री बनेपछि श्री शुभेन्दु अधिकारी उत्तर बंगालको आफ्नो पहिलो एक दिवसीय भ्रमणमा आज सिलगढ़ी पुग्नु भएको छ। उत्तर बंगाल विकास, खेल तथा युवा मामिला मन्त्री श्री निशित प्रमाणिकले उहाँलाई बागडोगरा विमानस्थलमा भव्य स्वागत गर्नुभयो। पश्चिम बंगाल सरकारले महिलाहरूको सामाजिक आर्थिक उत्थानका लागि 3,000 रुपियाँको मासिक वित्तीय सहायताको अन्नपूर्ण योजनालाई अधिसूचित गरेको छ। महिला र बाल विकास तथा समाज कल्याण विभागको यो योजना 1 जूनदेखि लागू हुनेछ। सुन्नुहोस् एक रिपोर्ट।
2: यस योजना अन्तर्गत यो राशि पात्र लाभार्थीहरूको आधारसित जोडिएको ब्याङ्क खातामा प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले पठाइनेछ। यस योजनाको लागि 25 देखि 60 वर्षका महिलाहरू पात्र छन्। पात्र महिलाहरूले आयकर तिरेको हुनुहुँदैन, साथै कुनै स्थायी सरकारी नोकरीमा कार्यरत हुनुहुँदैन। नयाँ आदेश अनुसार लक्ष्मी भण्डार योजनाका सबै वर्तमान लाभार्थीहरू स्वत अन्नपूर्ण योजनामा स्थानान्तरित हुनेछन्। नयाँ आवेदकहरूको लागि अन्नपूर्ण योजनाको अनलाइन पोर्टल 1 जुन 2026 शुरू हुनेछ। कोलकाताबाट कल्याण लाहाको रिपोर्टका साथ समाचार कक्षबाट रोशनी छेत्री।
0: राज्यसभा सांसद तथा पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगलालाई लोकसभा अध्यक्ष ओम बिरलाले कर्पोरेट कानून संशोधन विधेयक 2026 संयुक्त समितिको सदस्य मनोनित गरिएको छ। यस समितिको अध्यक्ष सांसद सुधीर गुप्तालाई बनाइएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। पश्चिम बंगालमा सत्ता परिवर्तनपछि लगभग 1,100 नेता पूर्व मन्त्री र प्रभावशाली व्यक्तिहरूलाई प्रदान गरिएको सुरक्षाको समीक्षापछि अब यसलाई चरणबद्ध रूपमा फिर्ता लिइँदैछ। राज्य प्रशासनको निर्देशमा यो कदम चालिएको हो। यसमध्ये धेरै व्यक्तिहरूले एक्स वाई वाई प्लस र जेड श्रेणीको सुरक्षा पाइरहेका थिए। नवन्न सूत्रहरू अनुसार तृणमूल कंग्रेसका जम्मा 175 नेताहरूले श्रेणीबद्ध सुरक्षा पाइरहेका थिए भने लगभग 900 जनालाई गैर स्तरीय सुरक्षा प्रदान गरिएको थियो। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा सुरक्षा ढाँचालाई मजबूत बनाउने उद्देश्यले लगभग 100 एकर भूमि सीमा सुरक्षा बल बीएसएफलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरू गरेको छ। आधिकारिक सूत्र अनुसार यो कदम सीमामा बारबन्दी तथा अन्य आधारभूत ढाँचाको विकासलाई गति दिनको लागि उठाइएको हो। यस अतिरिक्त सिलीगुड़ीको संवेदनशील चिकन नेक क्षेत्र छेउछाउका लगभग 6 एकर भूमिलाई पनि बीएसएफलाई नै हस्तान्तरण गरिने बारे विचार गरिँदैछ, जहाँ सुरक्षाको दृष्टिकोणले एक प्रस्तावित मुख्यालय स्थापना गर्ने योजना छ। यस पहलको उद्देश्य पश्चिम बंगालको भारत बंगलादेश सीमामा लगभग 456 किलोमिटर क्षेत्रमा लम्बित बारबन्दी कार्यलाई पूरा गर्नु हो, जुन भूमि अधिग्रहणसित सम्बन्धित चुनौतीहरूको कारणले पछिल्लो लामो समयदेखिको थाँतीमा थियो। पश्चिम बंगाल पुलिसको विशेष कार्यबल एसटीएफले राज्यका विभिन्न जिल्लाहरूमा सञ्चालन गरिएको विशेष अभियानको क्रममा ठूलो मात्रामा हतियार र गोला बारूद बरामद गरेको छ। यस कार्यवाहीमा जम्मा 6 जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका आरोपीहरूलाई अदालतमा पेश गरिनेछ। एसटीएफले आज एक विज्ञप्ति मार्फत भनेको छ, अभियानको क्रममा 8.7 mmको पिस्तोल सहित जम्मा 10 वटा बन्दुक बरामद गरिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ अनि महासचिव रोशन गिरीसित आगामी 25 मईको साँझ 5 बजे कलकत्ता स्थित नवन्नामा भेटवार्ता गर्नुहुनेछ। दार्जीलिङ पहाड़, तराई तथा डुवर्स क्षेत्रका दीर्घकालीन राजनीतिक समस्या समाधानका विषयलाई केन्द्रमा राखेर हुने भेटवार्तालाई अत्यन्त महत्वपूर्ण राजनीतिक पहलको रूपमा हेरिएको छ। भेटवार्तामा स्थायी राजनीतिक समाधानसित प्रत्यक्ष जोड़िएका विविध विषयमा गम्भीर छलफल हुने जनाइएको छ। गोर्खा जनमुक्ति मोर्चाले यस उच्च स्तरीय भेटवार्तालाई पहाड़, तराई र डुवर्सका जनताको आवाज राज्य सरकार समक्ष सशक्त रूपमा राख्ने अवसरको रूपमा लिएको छ। यसको जानकारी गोजामुमो अध्यक्ष विमल गुरूङले दिनुभएको छ। कालेबुङका महकुमा शासक श्री सौम्य घोषले कालेबुङ नगरपालिकाको प्रशासनिक अधिकारीको रूपमा आज पदभार ग्रहण गर्नुभयो। राज्यमा नयाँ भाजपा सरकार गठन भएपछि विगतको टीएमसी सरकारद्वारा गठित प्रशासनिक बोर्डहरूलाई खारेज गरिएको छ, साथै राजनीतिक नियुक्तिलाई रद्द गरिएको छ। विशेष गरी मिरिक र खरसाङ नगरपालिकाको चुनाव अगावै राजनीतिक प्रशासक नियुक्त गरिएको थियो, जसलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीले एक आदेश मार्फत रद्द गर्दै चुनाव नभइन्जेल सम्बन्धित महकुमा शासकलाई प्रशासक नियुक्त गर्नुभएको थियो। कालेबुङ नगरपालिकाको प्रशासकको पदभार ग्रहण गर्दै श्री घोषले 23 वार्डका मानिसहरूको हितमा काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,
5: For a better Kalimpong, we will all work together. Kalimpong municipality, one of the oldest municipality, तो सब हम लोग मिलके ही काम करेंगे और पब्लिक सर्विस जितना बेहतर होगा हम वही चाहते हैं। कालिम्पोंग म्यूनिसिपलिटी का जो 23 वार्ड है, 23 वार्ड का जो कॉमन पब्लिक है, वो कॉमन पब्लिक के लिए हम लोग काम करेंगे और ट्रांसपेरेंसी अकॉर्डिंग टू रूल्स एंड रेगुलेशंस गवर्नमेंट जैसा बोलेंगे हम वैसा ही करेंगे। दायित्व ना मैं सबाई मिलेमिशे काज हो।
0: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा पदाधिकारीहरूको एउटा महत्वपूर्ण बैठक खरसाङ सामुदायिक भवनमा आज सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टी अध्यक्ष अनित थापाले गर्नुभयो। यस बैठकमा विगत विधानसभा चुनावमा भएको हारको समीक्षा गरियो। श्री थापाले पार्टी कार्यकर्ताहरूलाई सम्बोधित गर्दै भन्नुभयो, पराजयले कार्यकर्ताहरू हताश र निराश हुनुहुँदैन। उहाँले पहाड़को सबैभन्दा ठूलो पार्टी नै भागो प्रामो रहेकोले कार्यकर्ताहरूले थप जोश र ऊर्जाका साथ संगठनको काममा लागि पर्नुपर्ने तथा पार्टीलाई थप बलियो बनाउने कुरामाथि जोड़ दिनुभयो। गोपाल योञ्जन प्रतिष्ठान मिरिकको आयोजनामा नेपाली सांगीतिक जगतका वरिष्ठ संगीतकार गीतकार तथा गायक वाद्यकार गोपाल योञ्जनको 29 पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। प्रतिष्ठानका सचिव केसाङ लामाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष सुखबहादुर गजमेरले गरेका थिए। यसरी नै चर्चित गायक तथा संगीतकार कर्म ग्यालसिन, गायक तथा संगीतकार उत्तम मणि बोमजन, प्रतिष्ठानका उपाध्यक्ष कैलाश राई लगायत प्रतिष्ठानका सदस्यहरू तथा विभिन्न साहित्यिक संस्थाका कलाकारहरू एवं साहित्यकारहरू उपस्थित थिए। पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रतिष्ठानका अध्यक्ष सुखबहादुर गजमेर, उपाध्यक्ष कैलाश राई, सचिव केसाङ लामाले आफूहरूले प्रत्येक वर्ष वरिष्ठ संगीतकार गोपाल योञ्जनको पुण्यतिथि पालन गर्दै आएको बताउँदै नेपाली सांगीतिक जगतमा उनको योगदान युग युगसम्म रहिरहने बताए। सर्वोच्च न्यायालयले जनगणना 2027 अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई आज खारेज गर्यो।

0: यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा एम्स, आईआईटी, आईआईएम र क्यान्सर अस्पतालको निर्माण गरिने बताउनु भएको छ। मुख्यमन्त्रीले दार्जीलिङ पहाड़को गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएका भ्रष्टाचारहरूको जाँच गरिने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले 25 देखि 60 वर्ष आयु वर्गका महिलाहरूका लागि प्रत्येक महिना 3,000 रूपियाँको आर्थिक सहायता दिने अन्नपूर्ण योजना 1 जूनदेखि शुरू गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ अनि महासचिव रोशन गिरीसित आगामी 25 मईमा भेटवार्ता गर्ने जानकारी विमल गुरूङले दिनुभएको छ। अनि कालेबुङका महकुमा शासक श्री सौम्य घोषले कालेबुङ नगरपालिकाको प्रशासनिक अधिकारीको रूपमा आज पदभार ग्रहण गर्नुभयो। यसका साथै अहिलेलाई आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 7:50 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজে। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম ছবি হিট দ্য ফার্স্ট কেস, শিল্পী মিঠুন ও অরিজিৎ সিং।